0: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा।
1: दिल दीवाना, बिन सजना के।
0: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
0: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
0: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Life-Changing Quotes. घृणाले अरूलाई नभएर पहिले तपाईलाई नै मार्छ, यो भनाइ हो जेम्स थर्बरको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाली।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्रा भोक तिर्खा रात र दिनको किन छोडेको।
2: Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: किप्स 98.3 एफएममा गजल संसार

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक

हेलो हाई नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज, यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन दट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड। रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ विभिन्न आश्चर्यजनक जानकारीहरू, जस्तै संसारमा घटेका रोचक प्रसङ्गहरू, इतिहासका रमाइला प्रसङ्गहरू पनि तपाईँहरूले कार्यक्रम रेडियोमा रोचकमा सुन्न सक्नुहुन्छ। यस कार्यक्रममा तपाईँको साथमा रहनेछु, तपाईँको साथी निज्जल हुँ म, र साथमा विभिन्न प्रावधान नेपाली फिल्मी सङ्ग्सहरू पनि हामी तपाईँलाई सुनाउने गर्दछौँ। र कार्यक्रम रेडियोमा रोचकलाई सुरु गर्छौँ पहिलो सङ्गबाट, र सङ्ग भनेर रहेको छ काले दाई फ्रम द मुभी पर्वा।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लाग्छौँ। पहिलो रोचक जानकारीतर्फ, के तपाईँले यस्तो समुदायको बारे सुन्नुभएको छ जसले 1300 वर्षदेखि जमिनमा टिकेको छैन? हजुर, यो पुरा प्रसङ्ग सुन्छौँ कार्यक्रम रेडियोमा रोचकमा। विश्वमा मानिसहरू विभिन्न स्थानमा बसोबास गर्दछन्।

कोही गाउँमा त कोही सहरमा, कोही पहाडमा त कोही नदी किनारमा। तर के तपाईँले यस्ता मानिसहरूको बारेमा सुन्नुभएको छ जो पानीमा बस्दछन्? पानीमा त जलचर पो बस्दछ त, तर चीनमा भने पुरै गाउँ नै सदियौँदेखि पानीमाथि बस्दै आएको छ। उक्त गाउँको जनसङ्ख्या 7,000 रहेको छ। समुद्री माझीहरूको उक्त बस्तीमा बस्ने समुदायलाई टाङ्गा भनिन्छ। टाङ्गा एक चिनिया आदिवासी समुदाय हो। इतिहास अनुसार यो समुदायले 1300 वर्ष यता जमिन टेकेको छैन र समुद्रमाथि बस्ती बसाएर घरजम गर्दै आएको छ। सन 700 वर्ष यता टाका समुदाय समुद्रमाथि बस्दा आएको हो। दक्षिण पूर्वी चिनको यो समुदाय समुद्रमाथि डुङ्गे घरको बस्ती बसाएर बसिरहेको छ। फुजियान प्रान्तको दक्षिण पूर्वी क्षेत्रमा भने निङ्गडे सहरको नजिकैको समुद्रमा यो बस्ती रहेको छ। समुद्रमा बस्ने यो आदिवासी समुदायलाई जिप्सी अफ द सी पनि भनिन्छ। सन 700 चीनमा ताङ राजवंशको शासन हुँदा टाङ्का समुदायका मानिसहरू युद्धबाट बच्नका लागि आआफ्ना डुङ्गा लिएर समुद्रतर्फ लागे। त्यसपछि उनीहरू युद्धको डरले आफ्नो मूल थलोमा फर्केनन् र समुद्रमै घरजम गर्न थाले। उनीहरूले समुद्रमै ठुल्ठुला डुङ्गाका घर बनाएर बस्ने गरेका छन्। उनीहरूको जीविकापार्जनको स्रोत नै माछा मार्नु बनेको छ। चीनमा पछिल्लो समय आधुनिकता भित्रिएको र सरकारको सहयोग मिलेसँगै यो समुदायका केही मानिसहरू समुद्रको बसाइ छाडेर किनारामा घर बनाएर बसेका छन्। तर अझै पनि अधिकांश मानिसहरू परम्परागत रूपमै समुद्रको बस्तीमै बसिरहेका छन्।

आउनुस अब कार्यक्रम रेडियोमा रोचकमा चर्चा गरौं यस्तो नरभक्षी महिलाको कथा जसले मानव अङ्गको अचार खान्थिन्। हजुर, यो पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौं। मेक्सिको मेक्सिको सिटीमा प्रहरीले केही वर्ष अगाडि 20 जना महिलाको हत्याको अभियोगमा एक दम्पतिलाई पक्राउ गरेको थियो। उक्त दम्पतिको साथबाट मानव शरीरका अङ्गहरू समेत बरामद गरिएको थियो। ती मानव अङ्गहरू दम्पतिको घरको फ्रिज तथा दराजमा राखिएका थिए। उक्त दर्दनाक घटनाले रुसकी एक महिलाको सम्झना गराएको छ, जसले मानिसहरूको हत्या गरेर मान्छेको मासु खान्थिन्। ती महिलाले मानिसको मासुलाई घरमा रहेको ठूला फ्रिजभित्र राख्थिन् अनि निकालेर मासुका परिकार तथा अचार बनाएर खान्थिन्। दिमित्री बाग साहेब र उनकी पत्नी नतालिया रुसको क्रस्नोडर सहरमा बस्दथे। दुवै नरभक्षी थिए। उनीहरूमाथि शङ्का लागेर पुलिसले गिरफ्तार गरेको थियो। उनीहरूको घरमा खानतलासी गर्दा 8 जना मानिसका शव फेला परेको थियो। दुवैजनाले मानव अङ्गको अचार बनाएर राखेका रहेछन्। प्रयोगशालामा अचारको परीक्षण गर्दा उक्त भयानक तथ्यको खुलासा भएको थियो। नतालिया पेसाले नर्स थिइन्। उनीहरूले कुल 30 जना मानिसको हत्या गरेर मासु खाएको स्वीकार गरेका थिए। यता मेक्सिको सिटीबाट पक्राउ परेका दम्पतिले सुरुमा 10 जना मानिसको हत्या गरी मासु खाएको स्वीकार गरेकोमा अनुसन्धान गर्दै जाँदा 20 जनाको हत्या गरेको खुलेको थियो। उनीहरूको नाम भने गोप्य राखिएको छ।

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
2: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 AM and Thursday, 9 PM. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
6: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.

0: पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो किप्स एफएम मा किप्स
1: 98.3 एफएम योर कम्पानियन
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियो मा रोचक।

कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ। रेडियोमा रोचकमा म निजल छु। किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन। ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड। र कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ विश्वमा घटेका अनेकौँ रोचक जानकारीको तथ्यहरू, त्यस्तै आश्चर्यजनक घटनाहरूको जानकारी, रमाइलो कथा, रहस्यमय रोचक जानकारीहरू तपाईँले पाउन सक्नुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा। म निजल छु तपाईँको साथमा र किप्स एफएम 98.3 मेगाहर्ज तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ। यस द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। र कार्यक्रममा लागौँ अर्को रोचक जानकारीतर्फ। रद्दी खानेकुरा पाइने अनौठो म्युजियम, कुहिएको माछादेखि गनाउने टोफुसम्म। हजुर, पुरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा। म्युजियम भन्ने बित्तिकै ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको सङ्ग्रह गर्ने ठाउँ भन्ने बुझिन्छ। तर स्विडेनमा यस्तो म्युजियम खुलेको छ जुन चाहिँ किन खुल्यो होला भन्ने लाग्न सक्छ। डिस्कस्टिङ फुड म्युजियम अर्थात् सबैभन्दा रद्दी खानेकुराको सङ्ग्रहालयमा दुनियाँकै सबैभन्दा रद्दी 80 प्रकारका खानेकुरा राखिन्छन्। उक्त म्युजियममा कुहिएको सारको परिकार पाइन्छ जुन आइसल्यान्डको राष्ट्रिय परिकार पनि हो। चिनको दुर्गन्धित टोफुको परिकारदेखि पेरुको रोस्टेड सुँगुर अनि फिलिपिन्सको सडकमा डुल्ने हाँसको चल्ला बन्न लागेको उमालेको अन्डासम्मका खानेकुरा त्यहाँ राखिन्छन्। चर्चित कलाकार स्यामुएल वेस्टले उक्त म्युजियम स्थापना गरेका हुन्। यस्ता अनौठा सङ्ग्रहालय स्थापना गर्ने कार्यका लागि वेस्ट चर्चित नाम पनि हो। यसअघि उनले असफलता सङ्ग्रहालय बनाएका थिए। त्यहाँ उनले दुनियाँका विभिन्न कम्पनीले उत्पादन गरेका असफल प्रडक्टहरू राखेका थिए। आफूले दर्शकहरूका लागि सधैँ केही न केही नयाँ चिज देखाउन चाहने भन्दै उनले फरक चिजले मानिसहरूलाई आकर्षित गर्ने बताए।

हजुर तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन दैट अलवेज किप्स यू कुल किप्स यू अलाइभ किप्स यू एन्टरटेन. मेरो नाम हो निजल. कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ. अर्को एउटा रोचक जानकारीतर्फ लागौँ. मान्छेको पेटबाट निकालियो 122 किल्ला. हजुर तपाईँ सही सुन्दै हुनुहुन्छ. 122 किल्ला चाहिँ मान्छेको पेटबाट निकालिएको थियो. हजुर कार्यक्रममा सुन्छौ यो पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. इथियोपियामा डाक्टरहरूले एक व्यक्तिको पेटबाट 100 भन्दा धेरै फलामका किल्ला तथा अन्य तिखा वस्तुहरू निकालेका छन्. मानसिक रूपमा बिरामी रहेका ती व्यक्तिले निलेर पेटमा अड्किएका ती सबै चिज शल्यक्रिया गरी डाक्टरहरूले बाहिर निकाल्न सफल भएका हुन्. सेन्ट पिटर्स स्पेसलाइज्ड अस्पतालका एक सर्जनका अनुसार 33 वर्षका ती व्यक्तिको पेटमा 4 इन्ची लामा फलामका 122 किल्ला, 4 पिन, टुथपिक तथा काँचका टुक्राहरू समेत निकालियो. ती व्यक्ति 10 वर्षदेखि मानसिक रोगबाट पीडित थिए. पछिल्लो 2 वर्षदेखि उनले औषधि खान छाडेका कारण अवस्था बिग्रिएको थियो. डाक्टरहरूका अनुसार ती व्यक्तिले त्यति धेरै संख्याका किल्लाहरू पानीसँग निलेको हुनसक्छ. त्यति धेरै वस्तुहरू पेटमा हुँदा पनि पेट नकाटिएका कारण उनको ज्यान जोगिएकोमा डाक्टरहरू पनि भाग्यमानी ठान्दछन्. यदि किल्लाले पेट काटेको भए उनको मृत्यु हुन सक्थ्यो.

हजुर श्रोता मित्र, अब कार्यक्रममा लाग्न चाहन्छु अर्को एउटा रोचक प्रसङ्गतर्फ नै। ढोका अठ्याउने पुरानो ढुङ्गा उल्का पिण्ड रहेछ, मूल्य पर्यो 1 करोड। हजुर, पुरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा। आफूले ढोकामा अठ्याउने प्रयोग गर्दै आएको मामुली ढुङ्गा त्यति अमूल्य होला भन्ने सायद उनलाई हेक्का थिएन। अमेरिकाको मिसिगनका डेभिड माजुरेकले जब घरमा दशकौंदेखि ढोका अठ्याउन प्रयोग गर्दै आएको त्यो ढुङ्गाको परीक्षण गर्न मिसिगन विद्यालयमा लगे, तब त्यसको नतिजाले उनलाई 3 छक्क पार्यो। नपारोस् पनि किन, त्यो ढुङ्गा त उनलाई करोडपति बनाउने चिज पो रहेछ, जसको मूल्य $1,00,000 पर्ने रहेछ। 23 पाउन्ड तौलको त्यो ढुङ्गा वास्तवमा उल्का पिण्ड रहेछ। त्यो मिसिगनमा फेला परेको अहिलेसम्मकै 6ठौं ठूलो उल्का पिण्ड हो। फलाम र निकेलबाट बनेको उक्त चट्टान अन्य सामान्य ढुङ्गाहरूभन्दा नितान्त फरक थियो। स्थानीय मानिसहरूले $1,000,000 उल्का पिण्डका टुक्रा बिक्री गरिरहेको खबर सुनेपछि उनले आफ्नो घरमा रहेको त्यो ढुङ्गा पनि परीक्षण गराउनका लागि विश्वविद्यालयको प्रयोगशालामा लगेका थिए। विश्वविद्यालयको भूगर्भ विज्ञका अनुसार त्यो मौद्रिक तथा वैज्ञानिक रूपमा त्यहाँ प्राप्त भएको अहिलेसम्मकै मूल्यवान चिज हो। सन् 1988 एडमोरमा उनले बारी खरिद गर्दा नै त्यो चट्टान प्राप्त गरेका थिए। उनलाई बारी बिक्री गर्ने किसानले त्यो चट्टान सन् 1930 आकाशबाट आफ्नो घरको पछाडि खसेको बताएका थिए। त्यसैले उनले त्यो अनौठो चट्टानलाई घरमा जतन गरी राखेका रहेछन्।

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: Engineer Shab, ghar banauna khojdechu. Kun eta ramro hola?
4: अरु होइन ये एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-444
5: बाबु पानीको बिल तिरिदे ल
6: ल तिरिदे
7: बाबु बत्तीको बिल तिरिदे आज
6: ल ल तिरिदे
5: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
6: ल त्यो पनि तिरिदे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
6: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.

welcome back after the last commercial break. Tapai hunuhuncha Kips FM 98.3 MHz your companion ma karyakram aireko cha radio ma rochak mero naam ho Nijal karyakram tapai le sun saknu huncha Kips FM 98.3 MHz your companion ma worldwide sun saknu huncha hamro patra tuning app jastai app prayog garera kipsfm.com bata pani hamlai majale sunna sakinchha karyakram radio ma rochak ma tapai le bibhinna aacharyajanak ghatana haruko jankari paunu saknu huncha anautho rochak jankari tapai le paunu saknu huncha ramaila prasanga haru rahasyamay rochak itihaska जानकारीहरू तपाईँले कार्यक्रममा पाउन सक्नुहुन्छ र कार्यक्रममा तपाईँले नेपाली गीत सङ्गीतको मजा पनि भरपूर रूपमा लिन सक्नुहुनेछ। अब कार्यक्रममा हामी लाग्छौँ स्विजरल्यान्डका रोचक तथ्यहरू जान्नतर्फ। हामी कहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ, कतिपय देशमा छ त कतिपय देशमा चार वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको। तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ। स्विजरल्यान्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ, तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्दछ। हो, स्विजरल्यान्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन्। त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन, अनि एकजना राष्ट्रपतिलाई दोस्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन। दुनियाँको सुन्दर देश स्विजरल्यान्डका बारेमा अन्य धेरै तथ्यहरू पनि छन् जो तपाईँलाई थाहा नहुन सक्दछ। ती रोचक तथ्यहरू यस्ता छन्। स्विजरल्यान्डमा 1500 धेरै तालहरू छन्। रोचक त के भने कुनै पनि तालहरू एक अर्कामा 1600 किलोमिटरभन्दा टाढा छैनन्। स्विजरल्यान्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरूको छ। सन् 2010 तथ्याङ्क अनुसार त्यहाँ एक शिक्षकको तलब करिब $120,000 वार्षिक हुने गर्दछ। अन्य सरकारी कर्मचारीको भन्दा शिक्षकको अन्य सेवा सुविधा तथा विधा पनि धेरै हुन्छ। स्विजरल्यान्डमा आत्महत्या गर्न चाहने मानिसले अरू कसैको सहयोग लिन सक्दछन्। यसो गर्नु त्यहाँ वैध छ। आफूसँग बन्दुक राख्ने मानिसको संख्या पनि उच्च छ त्यहाँ। स्विजरल्यान्डमा दाँतका डाक्टरको कुल संख्या भन्दा बैङ्कको संख्या धेरै छ। हरेक 1400 नागरिक बराबर एउटा बैङ्क छ त्यहाँ। स्विजरल्यान्डमा विश्वकै ठूलो परमाणु बम आश्रय स्थल रहेको छ। लुसर्न स्थित सोननबर्ग सुरुङ यति ठूलो आकारको छ कि त्यहाँ 20,000 व्यक्ति अड्दछन्। बाहिर परमाणु बम आक्रमण हुँदा पनि उक्त सुरुङभित्र कुनै असर पर्दैन। चकलेट निर्यात गर्ने मामिलामा स्विजरल्यान्ड विश्वमा पहिलो नम्बरमा रहेको छ। त्यहाँ हरेक वर्ष करिब 1,72,000 टन भन्दा धेरै चकलेट उत्पादन हुन्छ। अनौठो लाग्न सक्छ, स्विजरल्यान्डमा गाई पनि भाडामा पाइन्छ।

हजुर, कार्यक्रम रेडियोमा रोचक वा अर्को एउटा जानकारीतर्फ लागौँ, जसको शीर्षक रहेको छ मृत्युपछिको चाहना पूरा गर्न लाखौँ खर्च गर्छ मानिसहरू। हजुर, के रहेछ पूरा प्रसङ्ग? कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त। मृत्यु भन्ने कुरा सुन्दैमा डर लाग्दो छ, तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ मानिसहरूलाई मृत्युको सौख हुन्छ, अनि मृत्युको सौख पूरा गर्नका लागि जिउँदै हुँदा नै लाखौँ रुपियाँ खर्च गर्दछन्। हैदराबादको राय दुर्गम नामक गाउँका हिन्दू धर्मावलम्बीहरूमा यस्ता अनौठो प्रथा रहेको छ। उनीहरू अनौठो मृत्यु पर्व मनाउँदछन्। गाउँलेहरूमा मृत्युपछि आफ्नो वंशका साथ एउटा घाटमा समाधि हुने चाहना हुन्छ। सोही चाहना पूरा गर्नका लागि मानिसहरू जमिन खरिद गर्दछन्, ताकि मानिसहरू सोही ठाउँमा आफ्नो दाह संस्कार गरी मरणोपरान्त आफ्नो समाधि स्मारक बनाइयोस्। महाप्रस्थानम नामक अन्त्येष्टि व्यवस्थापन संस्थाले मानिसहरूका लागि अन्त्येष्टि स्थलको व्यवस्था गर्ने गरेको छ। मानिसहरूमा मृत्युपछि आफ्नो सुन्दर चिहान बनोस् भन्ने चाहना हुन्छ, त्यसैले मरेपछि आफ्नो चिहान बनाउनका लागि उनीहरूले जिउँदै छँदै अग्रिम जमिन किन्दछन्।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पेनियनमा, र म छु निजल तपाईँको साथमा, र मसँग रहेका आजका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव तपाईँले दिन सक्नुहुन्छ facebook.com/KEEPSFM र तपाईँको सल्लाह सुझावको अपेक्षा राख्दै आजको लागि अन्तिम गीत राख्दै म निजल पनि बिदा हुन चाहन्छु। सम्पूर्ण लिसनर साथीलाई थ्याङ्क यू सो मच भन्दै आज म बिदा भएँ। नमस्कार, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला KEEPSFM 98.3 MHz, your companion.

0: Life Changing Quotes. प्रत्येक सफल व्यक्ति को पछाड़ी घृणा करने को जमात हुन्छ। यदि तपाईलाई कसैले पनि घृणा गर्दैन भने सायद तपाई सफल हुनुहुन्न। यो भनाई हो प्रसिद्ध रैप गायक Eminem को।
1: Keeps FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू
1: Every Friday, 12 p.m.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPS FM 98.3.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: KIPS 98.3 FM मा गजल संसार।

0: टिप्स मोस्ट वांटेड,
1: टिप्स मोस्ट वांटेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
3: पुरै एक घन्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू।
4: Three in one.
5: Every Saturday 9 AM and Thursday 6 PM.
6: Engineer Shah, घर बनाउन खोज्दैछु। कुनै एउटा राम्रो होला?
7: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
6: किन एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तै रहेछ।
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-12-35-444।
8: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईं सँग।
9: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
10: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
9: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठीगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
8: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
9: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising, affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
14: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
15: केही नौलो
16: रोचक
15: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
16: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला, मात्र किप्स 98.3 एफएम मा।
17: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
16: भन्ज्याङ चौतारी
17: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
18: फुलको डाले डालेमा तिम्रो रूपको लाले
19: नेपाली चलचित्रका सदाबहार गीतहरू
20: मेरो
19: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको कसमा फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
4: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी।
5: बेस्ट रोमांटिक हिंदी सॉन्ग, बेस्ट रोमांटिक हिंदी सॉन्ग। Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
6: Pehla nasha, pehla khumar.
5: Station Gives FM 98.3 megahertz.

0: na Balibog. Flashback.
1: Sa Thursday, the hero, hamro bayan thiyo.
0: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
1: May mara saajha. May mara saajha.
2: नमस्कार अनि हार्दिक स्वागत छ। तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
3: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3।
4: सुजल अप्पा अनि नमस्कार किप्स 98.3 FM।
5: यो हो किप्स 98.3 FM। तपाई सँगको सहयात्रा।
6: Mix Max at 98.3।

0: life-changing quotes. हजार मिलको यात्रा एक कदमबाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नुहुन्न, तपाईं कहीं पुग्नुहुन्न। यो भनाई हो लाओ त्सुको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे। पुरै एक घण्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू।
2: 3 in 1
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: In aankho ki masti mastane hazaar
5: Tips 98.3 FM ma gazal san

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: On Kips FM 98.3, this is Weekly 10. This week's number 10.
6: Song.
7: Enjoy the show.
6: Artist
7: Henry Lau.

0: Kid Bounty FM.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स।

0: सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाई के रेडियो किप्स एफएम मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाई सँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: आर यू रेडी टु टर्न अप द वोल्युम एन्ड रॉक आउट लाइक नेभर बिफोर
11: फ्रॉम लेड ज़ेपेलिन टु अ सी टी सी फ्रॉम क्वीन टु द रोलिंग स्टोन्स एन्ड फ्रॉम गन्स एन्ड रोजेस टु निर्वाना वी हैव गॉट द अल्टिमेट प्लेलिस्ट अफ रॉक ग्रेटनेस
10: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
11: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
10: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
11: Radio station Keeps FM 98.3 MHz.
12: Wake me up. When September ends,
13: enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.

0: this week's number five.
1: Song
2: Boom Paula.
1: Artist
2: Lee Seraphim.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success? Simple. Say yes to radio advertising. Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तो रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-3544.

Life-Changing Quotes. विश्वास गर्नुहोस्, तपाईं सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईं आधा बाटो कट्नु भइसक्यो। यो भनाई हो थियोडोर रुजवेल्टको।

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: क्लासिक हिन्दी पप टाइम
7: चलने लगी है हवाएं सागर भी लहराए
6: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: 부르 버 매지 대기 버스지 마하칼리 썸머가 따빠이 함으로 아프네 로 갈라라 선스크리티 아버 예끼 털어마 कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र

0: मण्डल तपाईको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596 98-012-35-444।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
11: कलियुग टाइम्स एभ्री डे 11 to 12 PM।
12: फर्की फर्की आउँछु म तिम्रो मनको नजिकै, फर्की फर्की बस्छु म तिम्रो घरको नजिकै।
13: History of Rock.
14: Here I am. Rock you like a hurricane.
15: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
16: KIPS 98.3 FM.
17: Are you ready for the big O?

0: अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-3588 98-12-35-888
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 MHz।
8: Just move your feet, just move your feet. Enjoy the dance beat, enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 MHz। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: हरेक शनिबार बेलुकी 10 बजे।
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: राजा मतिवा मती नएवा नि पुछि चाङ गुटु खेले
10: नेपाल भाषा या न्याय पुछि चौ मेत
11: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
12: आर यू रेडी टू टर्न अप द वॉल्यूम एंड रॉक आउट लाइक नेवर बिफोर
13: फ्रॉम लेड ज़ेपेलिन टू AC/DC फ्रॉम क्वीन टू द रोलिंग स्टोन्स एंड फ्रॉम गन्स एंड रोजेस टू निर्वाना वी हैव गॉट द अल्टीमेट प्लेलिस्ट ऑफ रॉक ग्रेटनेस
12: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
13: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
12: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
13: Radio station. Keeps FM 98.3 megahertz.

0: your host, Kips FM 98.3 MHz.
1: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

Life-changing quotes. हिजोबाट सिक्नुहोस्, आजको लागि बाँच्नुहोस्, भोलिको लागि आशा गर्नुहोस्। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।

0: Internetko Matalin Hoss.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance Beat Friday 8 a.m. and Saturday 6 p.m.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kele
6: नेपाल भाषाया न्याय पुसी चौमेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नेपाली पॉप फ्लैशबैक
9: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
10: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
11: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
12: नमस्कार किप्स 98.3 FM।
13: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा।
14: Chemical X
15: on KIPS 98.3
16: Bomb at 98.3
14: Chemical X
15: Enjoy
14: X.

0: Cheeps FM 98.3 MHz. Your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम. Beauty, Health and Lifestyle. Keeps FM 98.3 MHz मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
6: Every Monday 5 PM and Friday 8 PM.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
7: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511 9851170939 9851170939.
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी.
15: This romantic Hindi song.
16: This romantic Hindi song.
17: दिल दिया गल्ला करांगे नाल नाल.
15: This romantic Hindi song. Every Sunday 9 PM, Tuesday 6 PM.
17: पहला नशा, पहला खुमार.
15: Station Keeps FM 98.3 MHz.

0: यो हो KIPS 98.3 FM तपाईसँगको सहयात्रा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल KIPS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
3: बेस्ट रोमांटिक हिंदी सॉन्ग बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 पीएम ट्यूसडे 6 पीएम
4: पहला नशा पहला खुमार
3: स्टेशन KIPS FM 98.3 मेगाहर्ट्ज
4: नया प्यार है नया इंतजार
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: बाबु पानी को बिल तिरी दे ल
12: ल तिरी दे
13: बाबु बत्ती को बिल तिर दे आज
12: ल ल तिरी दे
11: दादा इन्टरनेट को पनि लास्ट दिनु है आज
12: ल त्यो पनि तिर दे
11: तर सबै कुरा यति छिटो कसरी तिरिस
12: किनकि मसँग हाम्रो पात्र छ
13: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
12: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: गाउँभरि हल्ला चलिसक्यो हाम्रो बारेमा। अब मेरो बारेमा के गर्नुपर्छ त्यो आफै सोच्नु है।
1: म छु त, किन टेन्सन गरे कि?
2: लाग्यो मैले त हिँडेँ।

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यु क्यान डान्स
9: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
10: जस्ट ट्यून इन
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. हो, तपाईं जित्नको लागि जन्मनु भएको हो, तर जित हात पार्नको लागि तपाईंले जितको योजना बनाउनु पर्छ, जितको तयारी गर्नु पर्छ र जितको आशा राख्नु पर्छ। यो भनाई हो जिग जिगलरको।
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Ko.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-35-888।
0: नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.

3 in 1 from the movie Tashan.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी
3: Best romantic Hindi song.
4: Best romantic Hindi song.
3: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
5: Pehla nasha, pehla khumar.
3: Station Kips FM 98.3 MHz.
5: Naya pyar hai, naya intezaar.
6: Raja motiwa.
1: नेपाल भाषाया न्याय पुछे चौमेता
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz
8: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.

Life-Changing Quotes. संघर्ष गर्न छाडेको दिन मानिस मरे तुल्य हुन्छ। यो भनाई हो हुई न्यूटन को।

0: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Kips FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा
3: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोला दाई के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: क्लासिक हिंदी पॉप टाइम
13: चलने लगी है हवाएं सागर भी लहराए
12: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: life-changing quotes.
1: जबसम्म तपाईं पहिला आफैमा खुशी हुनुहुन्न तबसम्म तपाईंलाई कसैले पनि खुशी बनाउन सक्दैन।
2: This is History of Rock.
3: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
4: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
4: on Kips 98.3 FM.
6: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted. Kips Most Wanted.
7: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station Keeps FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: This is Kips 98.3 FM, your companion.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted. Kips Most Wanted.
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709 98511709
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-512-35-444
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

Life changing quotes. मान्छे जन्मले होइन कर्मले महान हुन्छ।

0: number 16.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapaisanga.
6: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
7: खुसीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
11: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
10: किन ए एसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: Babu, pani ko bill tiri de lo.
16: La, tiri de.
17: Babu, batti ko bill tiri de aaja.
16: La, la, tiri de.
15: Dada, internet ko pani last dino hai aaja.
16: La. त्यो पनि तिर्दे
15: तर सबै कुरा यति छिटै कसरी तिरिस
16: किनकि मसँग हाम्रो पात्र छ
17: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
16: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
18: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
20: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
4: Join our community on Facebook for the latest updates and all the music you love.
20: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
21: नेपाली सुपर हिट्स।

0: Number 3.
1: तुमसे जो इश्क होने लगा.
0: Movie
2: धमाल 4.
0: Song
2: सारी.

0: top song of the week at number one.
1: Movie
2: Dhamaal 4.

0: life-changing quotes. जिन्दगी लामो छ साथी बनाउँदै गर्नुस् मन मिलोस वा नमिलोस हात मिलाउँदै गर्नुस्
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz. Your companion. Just tune in.
1: Pulko dale dale ma timro rupako lale.
2: Nepal chalchitra ka sadabahar geet haru.
3: Mero nindra hokar tirkha raat re dina ko. Kina chore.
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709 98511709
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: The Vine sunday hunsa Kips FM 98.3 MHz your companion.
1: Kips time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
7: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. फलो गर्नु होला हामी इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. र तपाईँको साथमा छु म निजल. अहिले चाहिँ हामी लाग्दछौँ पहिलो सङतर्फ. गीत रहेको छ हाकिम एन्ड द ब्रिजेस श्रेष्ठको सङ चिसो चिसो.

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्डमा हामी पहिलो न्यूजतर्फ लाग्न चाहन्छौँ। न्यूजको शीर्षक भनेर रहेको छ, 15 जना बिरामीको हत्या गर्ने जर्मन डाक्टरलाई जन्म कैद। पुरा न्यूज विकली वर्ल्डमा, जर्मनीको एक अदालतले आफ्ना 15 जना बिरामीको हत्या गरेको अभियोगमा 41 वर्षीय एक चिकित्सकलाई जन्म कैदको सजाय सुनाएको छ। बर्लिन स्थित अदालतले जोहानेस एम नाम गरेका ती पिलिएटिभ केयर विशेषज्ञलाई सन् 2021 देखि 2024 को बीचमा 12 महिला र 3 पुरुषको हत्या गरेकोमा दोषी ठहर गरेको हो। अदालतमा प्रस्तुत विवरण अनुसार ती डाक्टरले बिरामीहरूको घरैमा पुगेर उनीहरूको अनुमति बिना ज्यान लिने औषधिको मिश्रण सुई मार्फत दिएका थिए। मारिएका बिरामीहरू 25 देखि 94 वर्ष उमेर समूहका थिए। अनुसन्धानका क्रममा उनले आफ्नो अपराध लुकाउन कतिपय बिरामीको घरमा आगजनी गर्ने प्रयास समेत गरेको फेला परेको छ। सन् 2024 को जुलाईमा पक्राउ पर्नु अघि मात्र उनले एकै दिनमा 2 जना वृद्ध बिरामीको हत्या गरेको अभियोग लगाइएको थियो। लामो समय मौन रहेका ती चिकित्सकले गत महिना मात्र आफ्ना 12 जना बिरामीको हत्या गरेको स्वीकार गरेका थिए। उनले बिरामीहरूलाई पीडा र असक्तताबाट मुक्त दिन र उनीहरूको भलाइका लागि यस्तो कदम चालेको दावी गर्दै अदालतमा माफी मागेका थिए। तर पीडितका परिवारजनले भने चिकित्सकको दावीलाई अस्वीकार गरेका छन्। मृतकका आफन्तहरूले आफ्ना प्रियजनहरू बाँच्न चाहेको र भविष्यका लागि विभिन्न योजनाहरू बुनिरहेको बयान दिँदै डाक्टरको क्रूरताप्रति आक्रोश व्यक्त गरेका छन्। यो घटना यतिमै सीमित नहुने अधिकारीहरूको आशंका छ। अभियोजनकर्ताहरूले ती डाक्टरसँग जोडिएका अन्य 76 वटा शंकास्पद मृत्युका घटनाहरूको अनुसन्धान गरिरहेका छन्। यदि यी थप घटनाहरूमा पनि उनी दोषी ठहरिएमा यो जर्मनीको इतिहासकै सबैभन्दा ठूलो सिरियल मर्डरको घटना हुनेछ। अदालतले डाक्टरको अपराधलाई अत्यन्त गम्भीर प्रकृतिको ठहर गर्दै उनलाई चिकित्सा पेसामा आजीवन प्रतिबन्ध लगाएको छ। साथै जेल सजाय पूरा भएपछि पनि उनलाई समाजका लागि खतरनाक हुन सक्ने भन्दै प्रिभेन्टिभ डिटेन्सनमा राखिने विशेष आदेश समेत जारी गरिएको छ। कार्यक्रम विकली वर्ल्डमा अर्को गीतर्फ लाग्छौँ र गीत रहेको छ तिम्रो हर सासमा मुभीबाट, तिमी हुन्छ जहाँ जहाँ।

ओके, विकली वर्ल्ड न्यूजमा हामी अर्को न्यूजतर्फ लाग्दैछौ। न्यूज रहेको छ, बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि मध्यरातदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल प्रयोगमा कर्फ्यू लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता सामाजिक सञ्जाल एपहरू 16 र 17 वर्षका प्रयोगकर्ताका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म पूर्व निर्धारित रूपमा बन्द रहनेछन्। सरकारले स्वतः भिडियो चल्ने, अटो प्ले र अन्त्यहीन सामग्री देखाइरहने, इन्फिनिट स्क्रोल जस्ता दत लाग्न सक्ने सुविधाहरू पनि पूर्व निर्धारित रूपमा निष्क्रिय बनाउने योजना अघि सारेको छ। सरकारका अनुसार यी उपायले किशोरहरूको निन्द्रा सुधार्न, पढाइमा ध्यान केन्द्रित गर्न र परिवारसँग बिताउने समय बढाउन सहयोग पुग्नेछ। यद्यपि बाल बालिकाको अनलाइन सुरक्षाका लागि अभियान चलाउँदै आएकी एलेन रुमले प्रस्ताव पर्याप्त नभएको टिप्पणी गरेकी छन्। उनका 14 वर्षीय छोरा जुल स्विनीको सन् 2022 एउटा अनलाइन चुनौतीका कारण मृत्यु भएको उनको विश्वास छ। उनले किशोरहरूले सेटिङ परिवर्तन गरेर प्रतिबन्ध हटाउन सक्ने भएकाले यस्तो व्यवस्था प्रभावकारी नहुने बताइन्। उनका अनुसार यो 17 वर्षीय किशोरलाई मदिराको बोतल दिएर त्यसलाई अलिकति टाढा राखे जस्तै हो, किनभने उसले सजिलै फेरि उठाउन सक्छ। यो प्रस्ताव गत जुनमा बेलायत सरकारले 16 वर्ष मुनिका बालबालिकालाई केही सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेपछि आएको हो। यसअघि मेटाले उमेर प्रमाणीकरणको जिम्मेवारी सामाजिक सञ्जाल कम्पनी भन्दा उपकरण निर्माता कम्पनीहरूले लिनुपर्ने धारणा राखेको थियो। एप्पलले हालै आफ्ना नयाँ संस्करणका आइफोन र आइप्याडमा उपकरणकै स्तरमा उमेर प्रमाणीकरण गर्ने सुविधा सुरु गरेको छ। अनलाइन सुरक्षा अभियानकर्ता भेरोनेस केड्रोनले सरकारले बाल बालिकालाई प्रविधिबाट टाढा राख्ने भन्दा पनि प्रविधि कम्पनीहरूले बाल बालिका समक्ष हानिकारक सामग्री पुर्याउन नपाउने व्यवस्था गर्नुपर्ने बताइन्। अनलाइन सुरक्षा मन्त्री किनेक्स नारायणले भने सामाजिक सञ्जाल कर्फ्यू र अटोप्ले जस्ता सुविधामा लगाइने सीमाले बेलायतलाई प्रविधि कम्पनी नियमनका दृष्टिले विश्वकै कडा मुलुकमध्ये एक बनाउने दावी गरे। प्रविधि मन्त्री लिज केन्डलले यी उपायले किशोर किशोरीलाई पर्याप्त निन्द्रा, अध्ययनमा एकाग्रता तथा परिवार र साथीभाइसँग गुणस्तरीय समय बिताउन मदत पुग्ने बताएकी छन्। तर विपक्षी कन्जर्भेटिभ पार्टीकी शिक्षा प्रवक्ता लौरा ट्रटले किशोरहरूले आफै बन्द गर्न सक्ने कर्फ्यूले कुनै उपलब्धि हासिल गर्न नसक्ने भन्दै सरकारको योजनाको आलोचना गरेकी छन्। सरकारले 18 वर्ष मुनिका प्रयोगकर्ताले एआई च्याटबोट सुरक्षित रूपमा प्रयोग गर्न सकुन् भनेर सेवा प्रदायकलाई नियमित विश्रामको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। यी प्रस्तावहरू सन् 2026 अन्त्यसम्म संसदमा पेश गर्ने र अर्को वर्ष वसन्तदेखि 16 वर्ष मुनिका लागि लागू हुने सामाजिक सञ्जाल प्रतिबन्धसँगै कार्यान्वयन गर्ने सरकारको योजना छ। यद्यपि बाल सुरक्षा क्षेत्रमा काम गर्ने केही संस्था र विज्ञहरूले मध्यरातको सामाजिक सञ्जाल कर्फ्यू मात्राले अपेक्षित प्रभाव पार्नेमा शंका व्यक्त गरेका छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी समृद्धि राय अनि वेगको आवाज सुन्छौ, थाहा छ।

0: Yoho Kips FM 98.3 MHz.
1: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Kips FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi song. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
13: बाबु पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
14: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
1: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 90.3 तपाईँ ट्युनिङ गर्दै हुनुहुन्छ र म निजोल छु तपाईँको साथमा फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा आइडी रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ न्युज भनेर रहेको छ सुरक्षा परिषद सुधारका लागि तत्काल कदम चाल्न भारतको आह्वान पुरा न्युज विकली वर्ल्ड न्युजमा भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको व्यापक सुधार अब थप टान नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थ अनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ भारतले सुरक्षा परिषदसँगै महासभाको भूमिका सुदृढ गर्न र आर्थिक तथा सामाजिक परिषद इकोसोकलाई थप प्रभावकारी बनाउँदै बहुपक्षीय प्रणालीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनु पर्नेमा जोड दिएको हो संयुक्त राष्ट्र महासभाले भविष्यका लागि सम्झौताको समीक्षा गर्न आयोजना गरेको अनौपचारिक बैठक अन्तर्गत भविष्यका लागि बहुपक्षीयवाद विषयक मन्त्रीस्तरीय गोलमेज कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पर्वथानेनीले वर्तमान विश्व संरचनाले समकालीन वास्तविकता प्रतिबिम्बित गर्न नसकेको बताए उनले बहुपक्षीयवादलाई प्रभावकारी बनाउन सुरक्षा परिषदको व्यापक सुधार महासभाको पुनर्जीवन तथा

चीनले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति सुरक्षा परिषदले प्रभावकारी प्रतिक्रिया दिन नसकेकाले संयुक्त राष्ट्र संघप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताए। प्रभावित जनताको पीड़ा अन्त्य गर्न परिषद प्रभावकारी हुन नसकेको भन्दै उनले संयुक्त राष्ट्र संघको मूल उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने क्षमतामाथि नै प्रश्न उठ्न थालेको धारणा व्यक्त गरे। उनका अनुसार सुरक्षा परिषदको कमजोरीको मुख्य कारण यसको पुरानो संरचना हो। सन् 1940 दशकको विश्व व्यवस्थालाई आधार बनाएर निर्माण गरिएको संरचनाले आजका जटिल चुनौतीको सामना गर्न नसक्ने भन्दै उनले सुधार सम्बन्धी अन्तर सरकारी वार्ता IGN वर्षौंदेखि निष्क्रिय विहीन छलफलमै सीमित रहेको उल्लेख गरे। कार्यसूचीका महत्वपूर्ण विषय अझै कागजमै सीमित रहेको भन्दै उनले यो अवस्था परिवर्तन हुनुपर्नेमा जोड़ दिए। भविष्यका लागि सम्झौता बारे बोल्दै उनले यसमा समावेश केही प्रावधानप्रति भारतको गम्भीर असहमति भए पनि रचनात्मक सोचका साथ उक्त सम्झौतामा समर्थन जनाएको बताए। राजदूत पर्व थानेनीले दिगो विकास लक्ष्य हासिल गर्न पर्याप्त किफायती र पूर्वानुमान योग्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय वित्तीय संरचनामा पनि सुधारको आवश्यकता औल्याए। अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई अझ प्रतिनिधिमूलक उत्तरदायी र विकासमुखी बनाउनु पर्ने उनको भनाइ थियो। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद तथा अन्तर्राष्ट्रिय वित्तीय संस्था सहित विश्वव्यापी शासन प्रणालीमा आवश्यक सुधारका लागि हुने सबै सार्थक प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान र भावी चुनौती सामना गर्न सक्षम प्रभावकारी र समावेशी अन्तर्राष्ट्रिय संस्थाको निर्माणमा विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए। हजुर, विकली वर्ल्ड न्यूजमा अब हामी हिम्मत मुभीबाट गीत सुन्छौँ र गीत रहेको छ आँखामा गाजल।

अब कार्यक्रममा नेक्स्ट न्यूज तर्फ लागौ. न्यूज रहेको छ एआई नियमन गर्ने कानून बनाउने अस्ट्रेलियाको घोषणा. अस्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गर्न मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बानिजले घोषणा गरेका छन्. सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा अल्बानिजले एआई माथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हिततर्फ अघि बढाउने तरिका अप्नाउन सकिने बताए. एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेश गरिने प्रस्तावित नयाँ कानूनबारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूबीच छलफल हुने जनाएको छ. अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उनले अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाएको छ. अमेरिकी स्टार्टअप एन्ट्रोपिकले एआई मोडलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वयन गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बानिजको घोषणा आएको हो. यसैबीच संगीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन्. कुनै पनि कम्पनीले कलाकारको नियन्त्रण बिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, संगीत, कला वा समाचार प्रयोग गर्न नहुने बताउँदै यस्ता कार्यहरू गैर कानूनी भएको उनले बताए. सरकारी तथ्याङ्क अनुसार मार्चसम्मका 3 महिनामा देशको आर्थिक वृद्धिमा डेटा सेन्टरमा भएको लगानी सबैभन्दा ठूलो योगदान भएको जनाएको छ. अल्बानिजले सरकारको अस्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताए. सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालय सहित एआई प्रति आफ्नो प्रतिक्रिया अगाडि बढाउने उनले बताए. हजुर, विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लागौँ. गीत रहेको छ कहाँ होला मेरो मायालु बाई शिवराज गुरुङ एन्ड मेलिना राई.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Kips 98.3 FM ma Gazal Sansar
6: mujhse milne shama jala kar aaj mahal mein
5: Gazal Sansar
6: gum ka khazana tera bhi hai mera bhi
1: har ek shanivar din ki 10 baje
7: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
8: सदाभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
1: श्रोता मित्र दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ र कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटना र वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ र अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ इजरायलमा अक्टोबर 27 आम निर्वाचन हुने। इजरायलले आगामी अक्टोबर 27 आम चुनाव गर्ने भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहु नेतृत्वको सरकारले 4 वर्ष संसदीय कार्यकाल पूरा गरेपछि निर्धारित समयमै चुनाव हुन लागेको इजरायली सञ्चार माध्यमहरूले जनाएका छन्। द टाइम्स अफ इजरायलका अनुसार सत्तारूढ लिकुड पार्टीका वरिष्ठ नेता ओफिर काजले चुनावको मिति पुष्टि गरेका छन्। वर्तमान नेसेत सांसदको 4 वर्ष कार्यकाल जुलाई 17 समाप्त भइसकेको छ र त्यसै दिन संसद औपचारिक रूपमा निर्वाचन अवकाशमा प्रवेश गरिसकेको छ। सत्तारूढ गठबन्धनले संसदीय कार्यतालिका पूरा गरी संविधान अनुसार निर्वाचन गराउन आग्रह गरेपछि निर्वाचन मिति तय गरिएको जनाएको छ। निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले आफ्नो उम्मेद्वारको अन्तिम सूची आगामी सेप्टेम्बर 7 भित्र बुझाइसक्नु पर्नेछ। सन् 2022 दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै पुनः सत्तामा फर्किएका प्रधानमन्त्री नेतन्याहुले सन् 2023 अक्टोबरमा हमासले गरेको आक्रमणपछि तीव्र राजनीतिक दबाव सामना गर्दै आएका छन्। उनीमाथि सन् 2019 चलिरहेको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनवाई पनि जारी छ। उक्त मुद्दामा दोषी ठहरिए जेल सजाय हुन सक्ने अवस्था रहेको छ। यससँगै गाजा लेबनन र इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वको व्यवस्थापन र सुरक्षा नीतिलाई लिएर पनि नेतन्याहु सरकारमाथि स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर समीक्षा र आलोचना भइरहेको छ। हजुर कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ नेपाली मुभी फर्की फर्कीबाट टाइटल सङ्ग।

हजुर किप्स एफएम 98.3 अब हामी अर्को न्यूज तर्फ लाग्दैछौँ. न्यूज रहेको छ बाबुको मृत्युको बदला लिएरै छाड्ने मोस्ताबा खामेनीको प्रतिज्ञा. इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीले आफ्ना बाबुको बदला लिने प्रतिज्ञा गरेका छन्. आफ्ना बाबुको अन्त्येष्टिपछि जारी गरेको पहिलो सन्देशमा इरानका सर्वोच्च नेता मोस्ताबा खामेनीले यस्तो बताएका हुन्. अन्त्येष्टिमा सहभागी भएका लाखौँ मानिसहरूप्रति आभारी रहेको मोस्ताबाले बताए. इजरायल र अमेरिकाको संयुक्त आक्रमणमा 28 फेब्रुअरीमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो. खामेनीको अन्त्येष्टिमा सहभागी भएकाहरूले उनको मृत्युको बदला लिनुपर्ने माग गरेका थिए. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्याको षड्यन्त्र गरेको गोप्य जानकारी प्राप्त भएको बताएका छन्. उनले हत्या प्रयास भएमा सारा इरानलाई नै ध्वस्त गरिदिने चेतावनी दिएका छन्. कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्गतर्फ लागौँ. सङ्ग रहेको छ यावेश थापाको आवाजमा चङ्गा.

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ खिप्सा फ्याम 90.3 MHz, हामीलाई इन्स्टा र यस्तै टिकटकमा हेर्न सक्नुहुन्छ खिप्सा फ्याम 90.3 MHz हाम्रो आइडी रहेको छ। यति भन्दै आजको लागि म निजल पनि बिदा भए। नमस्कार, ठिकै बाबा सुन्दै गर्नुहोला खिप्सा फ्याम 90.3 योर कम्पानियन।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. केही नौलो
2: रोचक
1: अनि अझ मलाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: यु क्यान डान्स
4: यु क्यान सिंग All you gotta do is
5: just tune in.
4: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Amilai Sunhos, www.kippsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरू
10: 3 in 1
11: एभ्री स्याटरडे 9 am एन्ड थर्सडे 6 pm
12: आर यु रेडी टु टर्न अप द भोल्युम एन्ड रॉक आउट लाइक नेभर बिफोर
13: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
12: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
13: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
12: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
13: Radio station KIPPS FM 98.3 MHz.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-88 98-12-35-88
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स। KIPS FM 98.3
14: MHz
8: मा आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो KIPS FM मा।
15: English retro numbers, English retro numbers at 90.

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: Gibbs 98.3 FM, your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
4: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM
5: 98.3। नमस्कार किप्स 98.3 FM।
6: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
7: Bollywood Golden Hits।

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।